उमा अम्बिका गो श्यामा त्रिशूल हाते धरी नयनी उमा अम्बिका गो श्यामा त्रिशूल हाते धरी भयंकर मूरति धरी मा पार्वती भयंकर मूरति धरी मा पार्वती।